0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: बिरादरान इस्लाम, मोहतरम भाइयों, दोस्तों, अजीज नौजवानों, हमने अपने इन दुरूस के सिलसिले में जो सीरतुल नबी सल्लल्लाहु अलैहि वसल्लम से मुतअल्लिक हैं बात पहुंची थी हुजूर सल्लल्लाहु अलैहि वसल्लम के इसरा और मेराज तक, और ये बात अल्हम्दुलिल्लाह हमने पढ़ ली, समझ ली कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मेराज मुबारक जो है और इसरा जो है वो आपके रूह माल जसद के साथ और बहालत बेदारी, यानी ये ख्वाब का वाकया नहीं, ना ये कोई रूहानी मेराज है, बल्कि ये हकीकतन जिस्मानी मेराज है और आपका सफर मुबारक जो है वो रूह माल जसद है, मक्का से बैतुल मक़दस तक और बैतुल मक़दस से आसमानों तक। इसी पर जमहूर सहाबा हैं, इसी पर जमहूर ताबईन हैं, मुहद्दिसीन हैं, अइम्मा फुकहा हैं, उलमा हैं, औलिया अल्लाह हैं, जमहूर की राय जो है वो यही है। बाकी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को मेराज मुतअद्दद मरतबा हुए हैं, कभी ख्वाब में, कभी रूहानी तौर पे, उससे किसी को इनकार नहीं। लेकिन ये वाकया है मेराज जिसका जिक्र इसरा और कुरान में है, ये वाकयतन मेराज जिस्मानी। और दूसरी बात यह है कि ये भी बहुत इख्तलाफात हैं, बाज़ उलमा फरमाते हैं कि रबीउल अव्वल के महीने में हुआ और बाज़ उलमा ने लिखा है कि रमजानुल मुबारक में हुआ और बाज़ उलमा ने लिखा है कि ये रजब के महीने में हुआ, लेकिन राजे कौल मशहूर कौल यही है कि रजब का महीना था और हुजूर सल्लल्लाहु अलैहि वसल्लम आपकी हिजरत मुबारक से 1.5 साल कबल जो है ये वाकया अजीम जिसमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम की अजमत शान, आपकी रफात, आपकी बुलंदी और आपकी कल्बे मुबारक के लिए तसल्ली के मेरे मदनी सल्लल्लाहु अलैहि वसल्लम आप कुफार व मुशरिकीन के मुआरजे से न घबराएं, न दिलगीर हूं, ये आसमान मेरे हैं, ये जमीनें मेरी हैं, ये कायनात मेरी है, मैंने जब आपके लिए आसमानों को मुसख्खर कर दिया है तो इन लोगों का क्या है, हम जब चाहेंगे, ये तो हमारी हिकमत है कि जब कोई दाई दावत पे आता है तो उसकी मुआरजत भी होती है, मुआफकत भी होती है और मुखालफत भी होती है, क्योंकि ये नामुमकिन है दुनिया में कोई बात, कोई दावा और वो भी सच्चा पेश किया जाए और उसकी मुखालफत ना हो। तो बहरहाल हजूर का सफर और हजूर का मेराज जिस्मानी, और राजे कौल मुबारक भी यही है कि ये रजब और हिजरत से कबल। अब हमने तकरीबन दरस साबिक में इस बात तक पहुंचे थे कि हजूर सल्लल्लाहु अलैहि वसल्लम बुराक पर सवार होकर बैतुल मक़दस में पहुंचे। रास्ते में हजूर ने बड़े अल्लाह की कुदरतों के मनाजर देखे जिसका जिक्र आप सुन चुके। मस्जिद अक्सा में पहुंचने के बाद सैयदना जिब्रील अलैहिस्सलाम ने बुरबा, आपका जो बुराक थी, उसको मस्जिद के बाहर एक पत्थर के साथ बांध दिया और फिर हजूर को लेकर अंदर से। और ये बात भी किताबों में मौजूद है कि जितने अल्लाह के अंबिया हैं हकीकतन उसका अदद अल्लाह के सिवा कोई नहीं जानता। आम मशहूर बात है कि 1,24,000 हैं, लेकिन अल्लाह आलम कि हजरत आदम अलैहिस्सलाम से लेकर हजरत ईसा अलैहिस्सलाम तक तमाम अंबिया जो हैं वो उस मस्जिद अक्सा में मौजूद। अब इसी पर उलमाए किराम ने बड़े इख्तलाफ और बड़े दलायल जमा किए हैं कि भाई सारे अंबिया, अब आदम अलैहिस्सलाम को तो फौत हुए, हजारों साल गुजर गए, نوح علیہ السلام کی وفات کو ہزاروں سال گزر گئے، سیدنا ابراہیم علیہ السلام کی وفات کو ہزاروں سال گزر گئے، تو سارے پیغمبر جو تھے وہ کیسے وہاں تشریف لائے اور قبر کی زندگی کے بعد انہیں دوبارہ کیسے بھیجا گیا؟ اس پر علماء کی بڑی ابحاث ہیں، بڑے اقوال ہیں اور بڑی دقیق بحثیں ہیں، جن سے آپ تعرض نہ کریں تو زیادہ بہتر ہے، کیونکہ وہ خالص علمی مباحث اور وہ اس وقت تک سمجھ نہیں آ سکتے جب تک آدمی کا ان علوم پر دسترس نہ ہو۔ آپ اتنی بات سمجھ لیں کہ اللہ کی قدرت کے آگے یہ بات بعید ہے کہ اللہ تبارک و تعالیٰ اگر قیامت میں سب کو زندہ کرنے پہ قادر ہیں تو اس سے پہلے بھی قادر۔ ہارون علیہ السلام جب فوت ہو گئے اور بنو اسرائیل اس وقت وادی تیہ میں تھے، وادی تیہ جو ہے یہ مصر اور شام کے درمیان، بیت المقدس کے درمیان میں ایک بہت بڑا صحرا اور ایک بہت بڑا میدان ہے جس کا نام، اور یہ وادی تیہ جو ہے تقریباً 90 میل لمبی اور 27 میل چوڑی ہے۔ اسی میں اللہ نے بنو اسرائیل کو قید کر دیا تھا 600,000 آدمیوں کو، کہ 40 سال تک وہ اسی میں سرگردان پھرتے رہے اور باہر نہیں نکل سکے۔ تو اسی وادی تیہ میں حضرت سیدنا ہارون علیہ السلام کی وفات ہو گئی۔ ہارون علیہ السلام کے وفات کے کچھ دنوں کے بعد بنو اسرائیل نے نعوذ باللہ آپس میں یہ باتیں کہنی شروع کر دیں کہ ہارون علیہ السلام چونکہ ہمارے ساتھ بڑی مہربانی کرتے تھے، ہمارے ساتھ بہت محبت کرتے تھے، موسیٰ علیہ السلام نے ہی ان کو مار دیا، یعنی بنو اسرائیل ایک ایسی قوم ایک عذاب میں مبتلا ہے، اللہ کے نبی کا فرمان نہیں مانا تو اللہ نے ان کو بطور عذاب میدان تیہ میں رکھا کہ انہا محرمۃ علیہم 40 سنۃ یتیہون فی الارض، کہ 40 سال تک میرے نبی اسی زمین میں پھرتے رہے، اس سے نہیں نکل سکتے۔ اب دیکھیں خدا کی قدرت اور خدا کی سزا کہ ایسی جیل بنا دی جس کی کوئی دیوار نہیں، کوئی باڑ نہیں، کوئی تار لگانے کی ضرورت نہیں، کوئی پہرے کی ضرورت نہیں، کوئی رینجر، کوئی پولیس، کوئی پہرا، کوئی انتظامات، کوئی سپرنٹینڈنٹ جیل، کچھ بس حکم ہے کہ اس سے نہیں نکل سکتے، نہیں نکل سکتے۔ 40 سال، 600,000 آدمی ہیں، ایک دو آدمی بھی نہیں ہیں، ساری رات سفر کرتے اور صبح جب اٹھتے دیکھتے جہاں سے چلے تھے وہی، تو اتنے یعنی چیزیں دیکھنے کے باوجود حضرت موسیٰ علیہ السلام بھی الزام لگا دیا کہ ہارون علیہ السلام کو آپ نے قتل کر دیا۔ ہارون علیہ السلام بہت پریشان ہوئے، انہوں نے کہا عجیب بات ہے، میرا بھائی ہے، اللہ کا نبی ہے، میں اللہ کا کلیم ہوں، اللہ کا رسول ہوں، میں اپنے بھائی کو قتل کیوں کروں گا بھائی؟ انہوں نے کہا نہیں، بس وہ ہمارے ساتھ چونکہ بہت مہربانی فرماتے تھے نا، اس غصے میں آپ نے قتل کر دیا ہے۔ حتیٰ کہ اللہ تبارک و تعالیٰ نے موسیٰ علیہ السلام کو بھی یہ معجزہ عطا فرمایا کہ آپ آئے اور ہارون علیہ السلام کی قبر مبارک پہ کھڑے ہوئے اور حکم دیا کہ اللہ کے اذن سے آپ زندہ ہو جائیں، ہارون علیہ السلام زندہ ہو گئے۔ انہوں نے کہا مجھے تو موسیٰ علیہ السلام نے نہیں مارا، میں تو اپنی طبیعی موت فوت ہوا۔ اب جناب شرمندہ ہوئے، اب کیا جواب دیں؟ تو اللہ اگر ہارون علیہ السلام کو زندہ کر سکے، اللہ تبارک و تعالی سرکار دو عالم صلی اللہ علیہ وسلم کو، آپ نے صحیح مسلم میں حدیث ہے، آپ نے فرمایا کہ اسی سے اسراء والی رات میں میں ایک جگہ سے گزرا تو میں نے دیکھا کہ موسیٰ علیہ السلام قائم یصلی فی قبر ہی، اپنی قبر میں کھڑے ہیں اور نماز پڑھ رہے ہیں۔ اسی طرح حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے حج کے موقع پہ دیکھا کہ موسیٰ علیہ السلام ایک اونٹنی پہ سوار ہیں اور کانوں میں انگلیاں دیے ہوئے ہیں اور بڑے زور زور سے لبیک اللہم لبیک، لبیک لا شریک لک لبیک، ان الحمد والنعمت لک والملک لا شریک لک پڑھ رہے ہیں۔ تو اگر موسیٰ علیہ السلام وہاں حج کے لیے آ سکتے ہیں اور قبر میں کھڑے ہو کے نماز پڑھ سکتے ہیں تو ان کا بیت المقدس میں آ جانا بھی کوئی بڑی بات؟ وما ذلک علی اللہ بعزیز، اللہ کے آگے کیا مشکل؟ اور بعض علماء نے فرمایا کہ جیسے ایک عالم ارواح تھا جس میں صرف ہماری روحیں تھیں اور ایک عالم دنیا ہے جس میں ہم بس رہے، اس کے بعد ایک عالم برزخ ہے اور اس کے بعد پھر ایک عالم آخرت ہے، انہوں نے کہا اسی طرح ایک عالم مثال ہے، عالم مثال کا معنی یہ ہوتا ہے کہ اللہ تبارک و تعالی نے ان کو مثالی وجود عطا فرمائے کہ وہ قبر مبارک سے بھی خروج لازم نہ آئے اور مثالی وجود کے ساتھ مسجد اقصی میں بھی حاضر ہو جائیں. بعض علماء کرام نے رحمت اللہ علیہم اجمعین نے اس بات کو یوں بیان فرمایا, لیکن اصل بات آپ اسی پہ رکھیں کہ ایک بات تو یہ ہے کہ اللہ کے انبیاء اپنے قبور میں زندہ ہیں, دوسری بات یہ ہے کہ صریح حدیث ہے کہ اللہ نے زمین پر یہ بات حرام کر دی ہے کہ وہ کسی نبی کے جسے کو چھیڑ سکے, یعنی ہر بندے کی مرنے کے بعد

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: बिरादरान इस्लाम, इस सिलसिले दुरूस में हमने काफी दिनों से अपने दुरूस का ताल्लुक जो है वो सीरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से रखा है, और अल्हम्दुलिल्लाह के अल्लाह तबारक व तआला की तौफीक से, इनायत से, फजल व करम से हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की सीरत मुबारक के कुछ पहलू आपके ज़माने विलादत से लेकर आपके इसरा व मेराज तक बात पहुंची। असल बात तो बहरहाल ये वाज़े है कि अगर हम सारी दुनिया की जबानें, सारी दुनिया की कलमें, सारी दुनिया के उकूल व अफकार इकट्ठे करें, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की सीरत का बयान नहीं मुकम्मल हो सकता। ये तो हमारी खुश नसीबी होती है कि हमें भी उसमें कुछ हिस्सा नसीब हो जाए। जैसे एक बड़ा तारीखी वाकया है कि जब सैयदना यूसुफ अलैहिस्सलाम मिस्र की मंडी में नीलाम हो रहे थे तो एक बुढ़िया औरत जो थी वो भी आ रही थी, और थोड़े से सूत का चीजें जो थी वो उसके पास थी। किसी ने पूछा कि बीबी तुम कहाँ जा रही हो इस मंडी में, ये तो गुलामों की मंडी है, यहाँ तो गुलाम फरोख्त होते हैं, यहाँ तो शाहों का काम है, बादशाहों का, अमीरों का, गनियों का। तो उसने कहा मैंने सुना है कि यूसुफ अलैहिस्सलाम जो है वो नीलाम हो रहे हैं। तुमने कहा अजीब बात कर रही हो, तुम्हें तो आम गुलाम खरीदने की ताकत नहीं है, चीज आए कि तुम यूसुफ अलैहिस्सलाम की खरीदार बनो। उसने कहा बेटा मुझे पता है कि मैं नहीं खरीद सकती, मेरे पास कहाँ दौलत, कहाँ पैसे, कहाँ ताकत, लेकिन कम अज कम खरीदारान यूसुफ में हमारा नाम तो लिखा जाए। तो असल बात यह होती है कि जब आदमी सीरत पाक बयान करे या सुने तो हमारी सिर्फ खुश नसीबी इतनी होती है कि चलो हमारा नाम भी उस सफ में, उस कतार में शुमार हो गया, वरना सीरत पाक रसूल सल्लल्लाहु अलैहि वसल्लम तो अगर सारी दुनिया भी रतुल लिसान हो जाए तो सीरत का एक बाप भी पूरा नहीं हो सकता। तो हम सीरत के दुलूस में इस मकाम पे पहुंचे थे कि हजूर सल्लल्लाहु अलैहि वसल्लम जब बैतुल मकदस में तशरीफ ले आए और आपने वहां पर जितने अल्लाह के नबी, अल्लाह के रसूल, अल्लाह के पैगंबर हैं उन सब को आपने नमाज पढ़ाई। तो इसी से एक बात ये याद रखें कि ये नमाज है या रोजा है, ये पहली शराए में भी मौजूद था, ये हजूर सल्लल्लाहु अलैहि वसल्लम की शरीयत में नहीं है, ये इब्तदाए शरीयत में सैयदना नूह अलैहिस्सलाम, सैयदना इब्राहिम अल खलील अलैहिस्सलाम, सैयदना मूसा अलैहिस्सलाम, हर जमाने में ये बात मौजूद, क्योंकि अगर ये बात न होती तो नमाज तो मेराज में मिली है तो पहले हजूर सल्लल्लाहु अलैहि वसल्लम कैसे नमाज पढ़ाते। तो साफ बात है कि नमाज पहले मौजूद थी और हजूर मिल्लत इब्राहिम अलैहिस्सलाम इबादत फरमाते थे। तो एक तो लिकाए अंबिया और दूसरा मकाम शरफ जो मिला वो था इमामत अंबिया, कि हजूर सल्लल्लाहु अलैहि वसल्लम को इमाम अंबिया इबल मुरसलीन बनाया गया। और ये बात वाज़ह है कि इमाम उसी को ही बनाया जाता है जो अफजल हो, हाँ ये अलग बात है कि कभी कभी मफजूल भी इमाम बनता है, वरना कायदा जो है उसूली और असासी के वो इमाम बनेगा जो सबसे ज्यादा इल्म वाला होगा, सबसे ज्यादा तकवे वाला होगा, सबसे ज्यादा शान वाला होगा। तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने इमामत कराई और उसी बैतुल मक़दस में हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने जब पानी की ख्वाहिश का इजहार फरमाया तो आपके सामने तीन बर्तन पेश किए गए। बाद रिवायात में यह है कि दो बर्तन पेश किए और बाद रिवायात में यह मिलता है कि तीन बर्तन पेश किए गए, एक में तो शराब थी और एक में दूध था और एक में आम पानी था। और एक रिवायत में यूं भी आता है कि एक में शराब थी, एक में शाद थी और एक में दूध था। बहरहाल हजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने یہ چیزیں پیش کی گئیں تو حضور صلی اللہ علیہ وسلم نے آپ نے دودھ کو اختیار فرمایا اور باقی برتن جو تھے وہ واپس کر دیے. تو جبریل علیہ السلام نے حضور کو مبارک پیش کی، یا رسول اللہ صلی اللہ علیہ وسلم آپ کو مبارک ہو کہ اخترت الفطرت، کہ آپ نے وہ چیز چنی ہے جو انسان کی فطرت سے تعلق رکھتی ہے. اگر خدا نہ خواستہ آپ شراب والا برتن لے لیتے تو غوط امتوں کا، آپ کی امت تو پوری کی پوری گمراہ ہو جاتی اور ڈوب. لیکن آپ نے دودھ کو اختیار فرمایا ہے، اور دودھ جو ہے یہ انسان کی فطرت سے تعلق رکھتا ہے، اسی لیے یہ اتنی بڑی نعمت ہے کہ اللہ تبارک و تعالی نے بچے کے پیدا ہونے کے بعد اس کے لیے جو غذا تجویز فرمائی ہے وہ دودھ ہے. ورنہ اللہ قادر تھے اور غذائیں بھی دنیا میں ہو سکتی تھیں. اور اسی لیے میرے آقا سرکار دو عالم صلی اللہ علیہ وسلم کی حدیث مبارک ہے کہ جب کوئی آدمی آپ کو دودھ پیش کرے تو انکار نہ کرے، اس کو رد نہیں کیا جاتا. ایک خوشبو ایسی چیز ہے کہ کوئی آپ کو ہدیہ کرے تو آپ اسے رد نہیں کر سکتے، اور ایک دودھ ایسی نعمت ہے کہ اگر کوئی آدمی آپ کو پیش کرے تو آپ اس کو رد نہیں کر سکتے، اس کو ٹھکرا نہیں سکتے. ہاں یہ بات یاد رکھیں کہ بعض اوقات آدمی پہلے پی چکا ہے اب وہ نہیں پی سکتا، یا بعض اوقات انسان کے بیماری ہے، کوئی تکلیف ہے جس میں دودھ سے ڈاکٹر نے منع کیا ہوا ہے، لیکن پھر بھی لے لے اس کے ہاتھ سے، اور لینے کے بعد تھوڑا سا ایک گونڈ لے کے رکھ دے تاکہ حضور صلی اللہ علیہ وسلم کی سنت پہ عمل ہو جائے. کہ یہ ایک ایسی نعمت ہے کہ جسے ہم رد نہیں کر سکتے. اسی لیے بی بی ام سلمہ فرماتی ہیں رضی اللہ تعالی عنہا کہ جب حجۃ الوداع کے موقع پر حضور صلی اللہ علیہ وسلم تشریف لائے تو عرفات کے دن بی بی صاحبہ فرماتی ہیں کہ ہم اس مسئلے کو سمجھنا چاہتے تھے کہ کیا آج حضور کا روزہ ہے یا نہیں ہے، کیونکہ یوم عرفات کا روزہ جو ہے یہ بہت بڑا ثواب ہے. صحیح حدیثوں میں موجود ہے کہ جو آدمی یوم الوقوف عرفات والے دن روزہ رکھے تو اس کے ایک سال گزشتہ کے اور ایک سال آنے والے کے گناہ معاف ہو جاتے ہیں. تو اب دیکھنا یہ تھا کہ جب اتنی بڑی فضیلت ہے تو کیا حج کے دن حضور صلی اللہ علیہ وسلم نے عرفات پہ روزہ رکھا ہے کہ نہیں رکھا ہے. تو بی بی صاحبہ کیونکہ انبیاء علیہ السلام کی ازواج مطہرات تھیں، اللہ نے انہیں علم بھی دیا تھا، اب حضور سے